0: जलवायु और जल से संबंधित समस्याओं के समाधान के क्षेत्र में आयोजित चौथा उच्च स्तरीय अंतर्राष्ट्रीय सम्मेलन, जिसे दुशांबे जल प्रक्रिया के नाम से जाना जाता है, विश्व के सबसे महत्वपूर्ण अंतर्राष्ट्रीय आयोजनों में से एक माना जाता है। ये सम्मेलन तजकिस्तान गणराज्य के पहल और संयुक्त राष्ट्र संगठन के सहयोग से आयोजित किया गया। इसका मुख्य उद्देश्य जल संसाधनों, जलवायु परिवर्तन, हिमनदों की सुरक्षा तथा सतत विकास से संबंधित समस्याओं के समाधान के लिए विश्व समुदाय को एकजुट करना है। आज के आधुनिक युग में जल का प्राशन मानवता की सबसे बड़ी वैश्विक समस्याओं में से एक बन चुका है, क्योंकि मानव जीवन, आर्थिक विकास, खाद्य सुरक्षा और पर्यावरण स्थिरता सीधे जल संसाधनों पर निर्भर है। इसी कारण इसे सम्मेलनों का आयोजन अत्यंत महत्वपूर्ण माना जाता है। राष्ट्रीय स्तर पर वर्ष 2018 से आज तक संयुक्त राष्ट्र संगठन के सहयोग से दुशांबे शहर में 3 उच्च स्तरीय अंतर्राष्ट्रीय सम्मेलन आयोजित किए गए हैं, जो सन 2018, 2022, 2024 में। इन सम्मेलनों की श्रृंखला, जिसे दुशांबे जल प्रक्रिया का नाम दिया गया है, जल संसाधनों, स्वच्छता तथा जलवायु परिवर्तन से जुड़े मुद्दों पर चर्चा के लिए एक स्थायी मंच बन चुकी है। उल्लेखनीय है कि 25 से 28 मई सन 2026 तक दुशांबे शहर में सतत विकास के लिए जल 2018-2028 अंतर्राष्ट्रीय कार्य दशक पर चौथा उच्च स्तरीय अंतर्राष्ट्रीय सम्मेलन आयोजित किया जाएगा। जल और जलवायु के क्षेत्र में तजकिस्तान गणराज्य के राष्ट्रपति राष्ट्रीय नेता मामहिम इमोमाली रहमान के अंतर्राष्ट्रीय पहलों के संबंध में तजकिस्तान गणराज्य के राष्ट्रपति के अधीन रणनीतिक अनुसंधान केंद्र के क्षेत्रीय आर्थिक अवस्था विश्लेषण एवं पूर्वानुमान विभाग के प्रमुख जुराखोम बोबोजोदा ने इस प्रकार कहा है।
1: امروز جمهوری تاجیکستان در عرصه بین المللی از روی 16 تشبث های بین المللی پیشوای معظم ملت پرزیدنت جمهوری تاجیکستان محترم امام علی رحمان
0: آج تاجکستان کو انتراشی ستار پر راش کے مہان نیتا مامہین امالی رامون کے 16 ویشویک سپاہلوں کے مادیم سے پہچانا اور سے رہا جاتا ہے۔ آج مانوتا کے سامنے سب سے گمبھیر سمسیاؤں میں سے ایک جلوایو پریورتن کی تیور گتی ہے۔ دور بھاگیواش ہمارا گراہ ورتمان سمے میں گمبھیر پریاورنی سانکت کا سامنا کر رہا ہے، اس لیے ستت آرتھک وکاس سنشچت کرنا تتھا پریاورن سنرکشن کرنا پورے وشو کے لیے 21ویں صدی کے سب سے مہتوپورن دائتووں میں سے ایک بن گیا ہے۔ یہ کہنا آوشیک ہے کہ جل اور جلوایو کے کھیتر میں راشٹر نایک پہلوں کا مکھیہ ادیشیا یہ ہے کہ آج وشو سمودائے ان لابھکاری اپیوگوں کو اپنی رنانیتیوں، سرکاری کاریکرموں، وکاس آدھار ناہوں تتھا آنیا قانونی دستاویزوں میں لاگو کرے، کیونکہ آج ہم جلوایو پریورتن میں بہیاوا پریناموں کو دیکھ رہے ہیں، جنہوں نے وش کے انیک دیشوں کے آرتھ ویوستھاؤں کو بھاری آرتھک اور وتی کشتی پہنچائی ہے۔ یہ کشتی اپنے ساتھ ویاپک مانوی نقصان بھی لے کر آتی ہے۔ تجکستان گنرجہ کے راشٹرپتی مامہیم امالی رحمان کا ماننا ہے کہ جلوایو پریورتن سے جڑی سمسیاؤں اور ان کے وناشکاری پریناموں کا سمادھان وش دیشوں کے ایکتا پربھاوی سہیوگ کے وستار تتھا مانوتاوادی پہلو کے مادھیم سے سمبھاو ہے، جو پرتھوی کے نواسیوں کے جیوان ستر کو بہتر بنانے میں سہایتا کرتی ہے۔ وشیشگوں کے انوسار آج وشو کے 80 سے ادھک دیش جل سنسادنوں کی کمی کا انوبھاو کر رہے ہیں، جبکہ سوکھا اور مروستھلیکرن کی پرکریا پرتھوی پر 2 ارب 10 کروڑ سے ادھک لوگوں کے جیوان کے لیے خطرہ بن چکی ہے۔

0: نمسی پیاری سونی والو یا دلانای کی ابسوری ریدیو آواز تاجی ویش سانگرا حالای دیواز یه هماری ای سمای کی ویشه ویش سانگرا حالای دیواز دنیا بهار می منای جانی والی مهتوا پوران سانسکریتیک دینون می سی ایکی یہ ہر ورش 18 مئی کو منایا جاتا ہے اور اس کا مکھیہ ادیشیا سنگرہالیوں کی سنسکرتی شکشا اتہاس کی سنرکشن تتھا وبھن دیشوں اور لوگوں کے بیچ آپسی سماج کو بڑھاوا دینے میں ان کی بھومکا کو اجاگر کرنا ہے. سنگرہال ایسے متوپورا ویگیانک اور سنسکرتی کیندر ہوتے ہیں جو کسی راش کے اتہاسک وراثت راشی مولیوں اور سنسکرتک دھروہر کو سنرکشت رکھتے ہیں. سنگرہالیوں کے مادھیم سے مانوتا اپنے آتیت کو سمجھ سکتی ہے اور اس اتہاسک انوبھاو کا اپیوگ بہتر بھوشیہ کے نرمان میں کر سکتی ہے. وش سنگرہالیہ دیواس کا اتہاس ورش 1977 سے جڑا ہے. اسی ورش انتراشٹریہ سنگرہالیہ پریشد یعنی انٹرنیشنل کونسل آف میوزیمز نے نرنائے لیا اسی ورش انتراشٹریہ سنگرہالیہ پریشد نے نرنائے لیا کہ ہر ورش 18 مئی کو وشو سنگرہالیہ دیواس کے روپ میں منایا جائے گا. تب سے لے کر آج تک دنیا کے انیک دیشوں میں ان دن وبھن سنسکرتی کاریہکرم پردرشنیاں بیٹھکیں اور شیشانک گتیویدھیاں آیوجت کی جاتی ہے. ان دن کا مکھیہ ادیشیا سماج کا دھیان سنگرہالیوں کی گتیویدھیوں اور سنسکرتک وراثت کے سنرکشن میں ان کی بھومکا کی اور آکرشت کرنا ہے. سنگرہالیہ سماج کے آدھیاتمک اور سنسکرتک وکاس میں متوپورم بھومکا نبھاتے ہیں. وہ کیول پرانی وستوؤں کے بہندر نہیں ہوتے بلکہ ویگیانک اور شیکشک کیندر بھی ہوتی ہے. سنگرہالیوں میں پراتاتوک کھوجوں ہست لکھت گران اتہاسک وستوئیں راشٹری پوشاکیں کلا کرتیاں اور انیا سنسکرتی دھروہریں سنرکشت رکھی جاتی ہے. پرتیک وستو کا اپنا اتہاس ہوتا ہے اور وہ ہمیں آتیت کے جیون کے بارے میں متوپورم جانکاری پردان کر ہے. اس لیے سنگرہالیہ یووا پیڑھی کو اتہاس کے پرتی سمان اور دیش بھکتی کی بھاونا وکاسیت کرنے میں متوپورم بھومکا نبھاتی ہے. آج دنیا میں ہزاروں سنگرہالیہ کاریارت ہے. وش کے پرسدھ سنگرہالیوں میں لوورے میوزیم، برٹش میوزیم اور ہرمیٹیج میوزیم شامل ہے جہاں ہر ورس لاکھوں پریاتک آتی ہے. یہ سنگرہالیہ مانو سبھیتا کی سنسکرتک اور اتہاسک وراثت کے سنرکشن کا اتکرش دھارن ہے. تاجکستان کے سنگرہالیوں کا اتہاس لمبا اور روچک ہے تتھا یہ دیش کے اتہاسک اور سنسکرتک وراثت کے سنرکشن کا ایک متوپورن مادھیم مانا جاتا ہے. تاجکستان میں سنگرہالیوں کے وکاس کی شروعات 19ویں شتابدی کے آنت اور 20ویں شتابدی کی شروعات میں مانی جاتی ہے جب بڑے شہروں میں اتہاسک اور پراتاتوک وستوؤں کے سنگرہ کی پرکریا شروع ہوئی. سمے کے ساتھ یہ پرکریا وکاسیت ہوتی گئی اور سوویت کال میں تاجکستان میں کئی راجیہ سنگرہالیہ استھاپت کیے گئے جنہوں نے پراتاتوک کھوجوں اتہاسک دستاویزوں اور راشٹریہ سنسکرتی کے نمونوں کے سنرکشن میں متوپورم بھومکا نبھائی. سنگرہالیوں کے وکاس کے ساتھ ساتھ تاجکستان میں ایک دلچسپ سنسکرتک کاریہکرم بھی شروع کیا گیا ہے جسے رات میں سنگرہالیہ یا شب در اوسورخونہ کہا جاتا ہے. یہ ایک وشیش سنسکرتک کاریہکرم ہے جس میں ناگرک وشیش کر یووا رات کے سمے سنگرہالیہ کا دورہ کر سکتے ہیں اور اتہاسک وستوؤں کو نزدیک سے دیکھ سکتے ہیں. یہ کاریہکرم عام طور پر ہر ورس 18 مئی کو منائی جانے والے انتراشٹریہ سنگرہالیہ دیواس کے اوسر پر آیوجت کیا جاتا ہے. اس کا مکھیہ ادیشیا سماج کو سنگرہالیوں کی گتیویدھیوں سے جوڑنا اور لوگوں کی اتہاس ایوان سنسکرتی کے پرتی روچی بڑھانا ہے. اس رات میں سنگرہالیہ وشیش کاریہکرم سنسکرتک پردرشن سنگیت کاریہکرم گائیڈڈ ٹور اور وشیشکیوں کے ساتھ سنواد جیسی گتیویدھیاں آیوجت کرتا ہے. شب در اوسورخونہ کا مکھیہ ادیشیا سنگرہالیوں کو ایک جیوانت اور آکرشک ستھان بنانا ہے نہ کہ کیول پرانی وستوؤں کا شانت بہندہ. یہ کاریہکرم لوگوں کو اتہاس کو ادھک روچک طریقے سے سیکھنے کا اوسر دیتا ہے اور انہیں اپنی راشٹریہ سنسکرتی کے قریب لاتا ہے. وشیش روپ سے یوواؤں میں یہ کاریہکرم اتہاس اور سنسکرتی کے अध्यायों के प्रति रुचि बढ़ाता है। शहीदा शराफ तजकिसान के राष्ट्रीय संग्रहालय के कर्मचारी शबेदर ओसोर खोना कार्यक्रम के आयोजन के बारे में और इसकी तैयारी के बारे में इस प्रकार कहती है।
1: नमस्कार। तजकिस्तान का राष्ट्रीय संग्रहालय प्राचीन ताजिक राष्ट्र के इतिहास और संस्कृति का प्रदर्शन है। राष्ट्रीय संग्रहालय में 3 मंजिले और 1 ताखाना है। राष्ट्रीय संग्रहालय के ताखाने में प्राकृतिक विभाग स्थित है। पहले मंजिल में प्राचीन ईवान मध्यकालीन इतिहास विभाग है। दूसरी मंजिल में आधुनिक ईवान समकालीन इतिहास विभाग और तीसरी मंजिल में ललित ईवान अनुप्रयुक्त कला विभाग यानी चित्रकला विभाग स्थित है। राष्ट्रीय संग्रहालय में प्रतिदिन घरेलू और विदेशी दोनों पर्यटक आते रहते हैं। याद दिलाना चाहिए कि घरेलू और विदेशी दोनों आगंतुकों के लिए राष्ट्रीय संग्रहालय के कर्मचारियों की तरफ से 8 भाषाओं में भ्रमण का आयोजन करता जाता है। राष्ट्रीय संग्रहालय में विदेशी मेहमानों के लिए रूसी, अंग्रेजी, हिंदी, उर्दू, अरबी, चीनी, फ्रेंच और जर्मन भाषाओं में भ्रमण का आयोजन करता जाता है और मैं राष्ट्रीय संग्रहालय में हिंदी और उर्दू भाषाओं की गाइड हूँ और मुझे विदेशियों के सामने ताजिक राष्ट्र के सांस्कृतिक और इतिहास को हिंदी में प्रस्तुत करने पर बहुत गर्व है और खुश भी हूँ। राष्ट्रीय संग्रहालय में नियमित रूप से सांस्कृतिक और अंतर्राष्ट्रीय कार्यक्रम आयोजित हो जाता है और विशेष रूप से वार्षिक नाइट एट द म्यूजियम का कार्यक्रम राष्ट्रीय संग्रहालय में आयोजित किया जाता है। इस कार्यक्रम में 30 प्रोग्राम है। उस रात जो ये सब प्रोग्राम राष्ट्रीय संग्रहालय के कर्मचारियों की तरफ से बना हुआ है। ये कार्यक्रम 18 मई 6 बजे से शुरू होगा, रात के 12 बजे तक काम करेगा। प्रिया श्रोताओ, मैं आप सभी लोगों को नाइट एट द म्यूजियम के कार्यक्रम में राष्ट्रीय संग्रहालय में स्वागत करती हूँ। बहुत बहुत धन्यवाद, आपके आने से हम बहुत खुश होंगे। राष्ट्रीय संग्रहालय में तशरीफ लाइए।
0: तजकिस्तान की स्वतंत्रता के बाद संग्रहालयों के विकास में एक नया चरण शुरू हुआ। इस अवधि में देश के सांस्कृतिक और ऐतिहासिक विरासत के संरक्षण पर विशेष ध्यान दिया गया है। तजकिस्तान गणराज्य के राष्ट्रपति मामहिम इमोमाली रहमों की पहल पर संग्रहालयों को पुनर्जीवित और आधुनिक रूप दिया गया। इस प्रक्रिया के परिणाम स्वरूप नए संग्रहालय स्थापित किए गए और पुराने संग्रहालयों का पुनर्निर्माण किया गया है। देश के सबसे महत्वपूर्ण सांस्कृतिक संस्थानों में तजकिस्तान के राष्ट्रीय संग्रहालय प्रमुख है, जो राजधानी दुशांबे में स्थित है। ये संग्रहालय तजकिस्तान का सबसे बड़ा और आधुनिक सांस्कृतिक केंद्र माना जाता है। इसे सन 2013 में खोला गया और इसमें हजारों ऐतिहासिक वस्तुएं संरक्षित है, जो ताजिक लोगों के हजारों वर्षों के इतिहास को दर्शाती है। यहाँ पुरातात्विक खोजें, कलाकृतियां, प्राकृतिक नमूने और संस्कृति धरोहरें सुरक्षित रखी गई है। तजकिस्तान के संग्रहालय केवल पुरानी वस्तुओं के संरक्षण स्थल नहीं है, बल्कि वे वैज्ञानिक, शैक्षिक और सांस्कृतिक केंद्र भी है। वे युवाओं में देशभक्ति, आत्म जागरूकता और इतिहास के प्रति सम्मान विकसित करने में महत्वपूर्ण भूमिका निभाते है। संग्रहालयों में प्रदर्शनियां, सम्मेलन, बैठकें और विभिन्न सांस्कृतिक कार्यक्रम आयोजित किए जाते हैं, जो समाज में ज्ञान और रुकता बढ़ाने में सहायक होते हैं। तजकिस्तान गणराज्य में भी संग्रहालयों का विशेष महत्व है। तजकिस्तान एक समृद्ध इतिहास और सांस्कृतिक धरोहर वाला देश है। राष्ट्रीय संग्रहालय कई मंजिलों और बड़े प्रदर्शनी हाले से बना है। इसमें हजारों ऐतिहासिक और सांस्कृतिक वस्तुएं संरक्षित है, जो ताजिक लोगों के हजारों वर्षों के इतिहास को दर्शाती है। संग्रहालय एक महत्वपूर्ण भाग प्राचीन इतिहास विभाग है। यहाँ सराजन, पेंजिकेन, हुलबुक और अन्य ऐतिहासिक स्थलों से तात्विक वस्तुएं प्रदर्शित की गई है। ये वस्तुएं प्राचीन सभ्यता और ताजिक लोगों की समृद्ध संस्कृति का प्रमाण है। मिट्टी के बर्तन, प्राचीन सिक्के, हथियार और अन्य ऐतिहासिक वस्तुएं ये दर्शाती है कि ताजिक लोग प्राचीन काल से ही एक उन्नत सभ्यता के वाहक रहे हैं। राष्ट्रीय संग्रहालय में राष्ट्रीय कला और संस्कृति के उत्कृष्ट नमूने भी संरक्षित है। राष्ट्रीय पोशाकें, संगीत वाद्य यंत्र, लोक कला और चित्रकला ताजिक تاجی سنسکرتی کے پہچان کو درشاتے ہیں۔ آگنتک یہاں آ کر پرمپراؤں، ریتی رواجوں اور جیون شیلی سے پریچت ہو سکتے ہیں۔ سنگرہالیہ کا ایک سب سے پرسدھ پردرشن اجینتی پامات سے پرا وشال بدھا پرتیما ہے جو نروان مدرا میں ہے۔ یہ مدھیہ ایشیا میں بدھا کلا کے سب سے بڑے آشویشوں میں سے ایک مانا جاتا ہے اور اس کا اتھیان اتہاسی مہتو یہ درشاتا ہے کہ تاجکستان پراچین سمے میں وبھن سبھیتاؤں اور سنسکرتیوں کا کیندر رہا ہے۔ آج راشٹری سنگرہالیہ کیوار اتہاسک وستوؤں کے سنرکشن کا استھان نہیں ہے بلکہ یہ سانسکرتک اور ویگیانک کاریہکرموں کا کیندر بھی ہے۔ یہاں پردرشنیاں، سمیلان، ویگیانک بیٹھکیں اور شیکشک کاریہکرم آیوجت کیے جاتے ہیں۔ یہ گتیویدھیاں لوگوں کی سانسکرتک جاگروکتا بڑھانے اور یوواؤں کو اتہاس کے ادھیان کے لیے پریرت کرنے میں مدد کرتی ہے۔ راشٹری سنگرہالیہ پریاتن کے وکاس میں بھی مہتوپورن بھومیکا نبھاتا ہے۔ ہر ورش ہزاروں ودیشی پریاتک یہاں آ کر تاجکستان کی اتہاسک اور سنسکرتک سے پریچت ہوتی ہے۔ یہ سنگرہالیہ انتراشٹری استر پر دیش کے سنسکرتی کا پرتنیدھت کرتا ہے اور تاجکستان کے پرتشٹھا کو بڑھانے میں یوگدان دیتا ہے۔ آج کے ویشویکرن کے یوگ میں سنسکرتک وراثت کا سنرکشن اتین مہتوپورن ہو گیا ہے۔ سنگرہالیہ راشٹریہ اور اتہاسک مولیوں کے سنرکشن میں مہتوپورن بھومیکا نبھاتے ہیں۔ یدی اتہاسک دھروہروں کی رکشا نہیں کی گئی تو ایک راشٹر اپنی اتہاس کا مہتوپورن حصہ کھو سکتا ہے۔ اس لیے سنگرہالیوں کا وکاس اور سنرکشن سرکار اور سماج دونوں کی مہتوپورن ذمہ داری ہے۔ انت میں کہا جا سکتا ہے کہ وش سنگرہالیہ دیواس ایک مہتوپورن اوسار ہے جو سنگرہالیوں کی بھومیکا کو اتہاس اور سنسکرتی کے سنرکشن میں اجاگر کرتا ہے۔ تاجکستان کا راشٹری سنگرہالیہ دیش کے سنسکرتک وراثت کو سنرکشت اور پرستوت کرنے میں مہتوپورن بھومیکا نبھاتا ہے۔ سنگرہالیہ اتیت اور ورتمان کو جوڑنے کا کاریہ کرتے ہیں اور سماج میں شکشا، دیش بھکتی اور سنسکرتک جاگروکتا کو بڑھاوا دیتے ہیں۔ اس لیے سنگرہالیوں کا سنرکشن اور وکاس کسی بھی راشٹر کے سنسکرتک بھوشیہ کے لیے اتیانت آوشیک ہے۔ پیارے سننے والوں، یہ تھے ہمارے تپانی تاجکستان کی راشٹری سنگرہالیہ اور شب در اوسور خونہ کے کاریہکرم کے بارے میں۔ ہمارے دوسرے پرسارن جاری رہا ہے، ہمارے ریڈیو کے ساتھ رہیں۔

0: ویش سانگرهال دیواس دنیا بهار می منای جانی والی مهتو پوران سانسکریتیک دینون می سی ایکی یہ ہر واش 18 مئی کو منایا جاتا ہے اور اس کا مکھیا ادیشیا سنگرہالیوں کی سنسکرتی شکشا اتہاس کی سنرکشن تتھا وبھن دیشوں اور لوگوں کے بیچ آپسی سماج کو بڑھاوا دینے میں ان کی بھومکا کو اجاگر کرنا ہے. سنگرہال ایسے مہتوپورن ویگیانک اور سنسکرتی کیندر ہوتے ہیں جو کسی راشٹر کی اتہاسک وراثت راشی مولیوں اور سنسکرتک دھروہر کو سنرکشت رکھتے ہیں. سنگرہالیوں کے مادھیم سے مانوتا اپنے آتیت کو سمجھ سکتی ہے اور اس اتہاسک انوبھاو کا اپیوگ بہتر بھوشیہ کے نرمان میں کر سکتی ہے. وشو سنگرہالیہ دیواس کا اتہاس ورش 1977 سے جڑا ہے. اسی ورش انتراشٹریہ سنگرہالیہ پریشد یعنی انٹرنیشنل کونسل آف میوزیمز نے نرنائے لیا اسی ورش انتراشٹریہ سنگرہالیہ پریشد نے نرنائے لیا کہ ہر ورش 18 مئی کو وشو سنگرہالیہ دیواس کے روپ میں منایا جائے گا. تب سے لے کر آج تک دنیا کے انیک دیشوں میں ان دن وبھن سنسکرتی کاریہکرم پردرشنیاں بیٹھکیں اور شیکشانک گتیویدھیاں آیوجت کی جاتی ہے. ان دن کا مکھیہ ادیشیا سماج کا دھیان سنگرہالیوں کی گتیویدھیوں اور سنسکرتک وراثت کے سنرکشن میں ان کی بھومکا کی اور آکرشت کرنا ہے. سنگرہالیہ سماج کے آدھیاتمک اور سنسکرتک وکاس میں مہتوپورن بھومکا نبھاتے ہیں. وہ کیول پرانی وستوؤں کے بہندر نہیں ہوتے بلکہ ویگیانک اور شیکشک کیندر بھی ہوتی ہے. سنگرہالیوں میں پراتاتوک کھوجوں ہست لکھت گران اتہاسک وستوئیں راشٹری پوشاکین کلا کرتیاں اور انیہ سنسکرتی دھروہریں سنرکشت رکھی جاتی ہے. پرتیک وستو کا اپنا اتہاس ہوتا ہے اور وہ ہمیں آتیت کے جیون کے بارے میں مہتوپورن جانکاری پردان کرتی ہے. اس لیے سنگرہالیہ یووا پیڑھی کو اتہاس کے پرتی سمان اور دیش بھکتی کی بھاونا وکاسیت کرنے میں مہتوپورن بھومکا نبھاتی ہے. آج دنیا میں ہزاروں سنگرہالیہ کاریارت ہے. وشو کے پرسی سنگرہالیوں میں لوورے میوزیم، برٹش میوزیم اور ہرمیٹیج میوزیم شامل ہے جہاں ہر ورش لاکھوں پریاتک آتی ہے. یہ سنگرہالیہ مانو سبھیتا کی سنسکرتک اور اتہاسک وراثت کے سنرکشن کا اتکرش ادھارن ہے. تاجکستان کے سنگرہالیوں کا اتہاس لمبا اور روچک ہے تتھا یہ دیش کے اتہاسک اور سنسکرتک وراثت کے سنرکشن کا ایک مہتوپورن مادھیم مانا جاتا ہے. تاجکستان میں سنگرہالیوں کے وکاس کی شروعات 19ویں شتابدی کے آنت اور 20ویں شتابدی کی شروعات میں مانی جاتی ہے جب بڑے شہروں میں اتہاسک اور پراتاتوک وستوؤں کے سنگرہ کی پرکریا شروع ہوئی. سمے کے ساتھ یہ پرکریا وکاسیت ہوتی گئی اور سوویت کال میں تاجکستان میں کئی راجا سنگرہالیہ استھاپت کیے گئے جنہوں نے پراتاتوک کھوجوں اتہاسک دستاویزوں اور راشٹری سنسکرتی کے نمونوں کے سنرکشن میں مہتوپورن بھومکا نبھائی. سنگرہالیوں کے وکاس کے ساتھ ساتھ تاجکستان میں ایک دلچسپ سنسکرتک کاریہکرم بھی شروع کیا گیا ہے جسے رات میں سنگرہالیہ یا شب در اوسور خانہ کہا جاتا ہے. یہ ایک وشیش سنسکرتک کاریہکرم ہے جس میں ناگرک وشیش کر یووا رات کے سمے سنگرہالیہ کا دورہ کر سکتے ہیں اور اتہاسک وستوؤں کو نزدیک سے دیکھ سکتے ہیں. یہ کاریہکرم عام طور پر ہر ورش 18 مئی کو منائی جانے والے انتراشٹریہ سنگرہالیہ دیواس کے اوسر پر آیوجت کیا جاتا ہے. اس کا مکھیہ ادیشیا سماج کو سنگرہالیوں کی گتیویدھیوں سے جوڑنا اور لوگوں کی اتہاس ایوان سنسکرتی کے پرتی روچی بڑھانا ہے. اس رات میں سنگرہالیہ وشیش کاریہکرم سنسکرتک پردرشن سنگیت کاریہکرم گائیڈڈ ٹور اور وشیشگیوں کے ساتھ سنواد جیسی گتیویدھیاں آیوجت کرتا ہے. شب دروسور خانہ کا مکھیہ ادیشیا سنگرہالیوں کو ایک جیوانت اور آکرشک ستھان بنانا ہے نہ کہ کیول پرانی وستوؤں کا شانت بہندر. یہ کاریہکرم لوگوں کو اتہاس کو ادھک روچک طریقے سے سیکھنے کا اوسر دیتا ہے اور انہیں اپنی راشٹری سنسکرتی کے قریب لاتا ہے. وشیش روپ سے یوواؤں میں یہ کاریہکرم اتہاس اور سنسکرتی کے ادھیایاں کے پرتی روچی بڑھاتا ہے. شہیدہ شرف تاجکستان کے راشٹری سنگرہالیہ کے کرمچاری شب در اوسور خانہ کاریہکرم کے آیوجن کے بارے میں اور اس کی تیاری کے بارے میں اس پرکار کیتی ہے.
1: नमस्कार, ताजिकिस्तान का राष्ट्रीय संग्रहालय प्राचीन ताजिक राष्ट्र के इतिहास और संस्कृति का प्रदर्शन है। राष्ट्रीय संग्रहालय में 3 मंजिले और 1 ताखाना है। राष्ट्रीय संग्रहालय के ताखाने में प्राकृतिक विभाग स्थित है। पहले मंजिल में प्राचीन ईवान मध्यकालीन इतिहास विभाग है। दूसरी मंजिल में आधुनिक ईवान समकालीन इतिहास विभाग और तीसरी मंजिल में ललित ईवान अनुप्रयुक्त कला विभाग यानी चित्रकला विभाग स्थित है। राष्ट्रीय संग्रहालय में प्रतिदिन घरेलू और विदेशी दोनों पर्यटक आते रहते हैं। याद दिलाना चाहिए कि घरेलू और विदेशी दोनों आगंतुकों के लिए राष्ट्रीय संग्रहालय के कर्मचारियों की तरफ से 8 भाषाओं में बर्मान का आयोजन करता जाता है। राष्ट्रीय संग्रहालय में विदेशी मेहमानों के लिए रूसी, अंग्रेजी, हिंदी, उर्दू, अरबी, चीनी, फ्रेंच और जर्मन भाषाओं में बर्मान का आयोजन करता जाता है और मैं राष्ट्रीय संग्रहालय में हिंदी और उर्दू भाषाओं की गाइड हूँ और मुझे विदेशियों के सामने ताजिक राष्ट्र के सांस्कृतिक और इतिहास को हिंदी में प्रस्तुत करने पर बहुत गर्व है और खुश भी हूँ। राष्ट्रीय संग्रहालय में नियमित रूप से सांस्कृतिक और अंतर्राष्ट्रीय कार्यक्रम आयोजित हो जाता है और विशेष रूप से वार्षिक नाइट एट द म्यूजियम का कार्यक्रम राष्ट्रीय संग्रहालय में आयोजित किया जाता है। इस कार्यक्रम में 30 प्रोग्राम है। उस रात जो ये सब प्रोग्राम राष्ट्रीय संग्रहालय के कर्मचारियों की तरफ से बना हुआ है। ये कार्यक्रम 18 मई 6 बजे से शुरू होगा, रात के 12 बजे तक काम करेगा। प्रिया श्रोताओं, मैं आप सभी लोगों को नाइट एट द म्यूजियम के कार्यक्रम में राष्ट्रीय संग्रहालय में स्वागत करती हूँ। बहुत बहुत धन्यवाद, आपके आने से हम बहुत खुश होंगे। राष्ट्रीय संग्रहालय में तशरीफ लाइए।
0: ताजिकिस्तान की स्वतंत्रता के बाद संग्रहालयों के विकास में एक नया चरण शुरू हुआ। इस अवधि में देश के सांस्कृतिक और ऐतिहासिक विरासत के संरक्षण पर विशेष ध्यान दिया गया है। ताजिकिस्तान गणराज्य के राष्ट्रपति मामहिम इमोमाली रहमों की पहल पर संग्रहालयों को पुरजीवित और आधुनिक रूप दिया गया। इस प्रक्रिया के परिणाम स्वरूप नए संग्रहालय स्थापित किए गए और पुराने संग्रहालयों का पुनर्निर्माण किया गया है। देश के सबसे महत्वपूर्ण सांस्कृतिक संस्थानों में ताजिकिस्तान के राष्ट्रीय संग्रहालय प्रमुख है, जो राजधानी दुशांबे में स्थित है। ये संग्रहालय ताजिकिस्तान का सबसे बड़ा और आधुनिक सांस्कृतिक केंद्र माना जाता है। इसे साल 2013 में खोला गया और इसमें हजारों ऐतिहासिक वस्तुएं संरक्षित है, जो ताजिक लोगों के हजारों वर्षों के इतिहास को दर्शाती है। यहाँ पुरातात्विक खोजें, कलाकृतियां, प्राकृतिक नमूने और संस्कृति धरोहरें सुरक्षित रखी गई है। ताजिकिस्तान के संग्रहालय केवल पुरानी वस्तुओं के संरक्षण स्थल नहीं है, बल्कि वे वैज्ञानिक, शैक्षिक और सांस्कृतिक केंद्र भी है। वे युवाओं में देशभक्ति, आत्म जागरूकता और इतिहास के प्रति सम्मान विकसित करने में महत्वपूर्ण भूमिका निभाते है। संग्रहालयों में प्रदर्शनियां, सम्मेलन, बैठकें और विभिन्न सांस्कृतिक कार्यक्रम आयोजित किए जाते हैं, जो समाज में ज्ञान और जागरूक बढ़ाने में सहायक होते हैं। ताजिकिस्तान गणराज्य में भी संग्रहालयों का विशेष महत्व है। ताजिकिस्तान एक समृद्ध इतिहास और सांस्कृतिक धरोहर वाला देश है। राष्ट्रीय संग्रहालय कई मंजिलों और बड़े प्रदर्शनी हाले से बना है। इसमें हजारों ऐतिहासिक और सांस्कृतिक वस्तुएं संरक्षित है, जो ताजिक लोगों के हजारों वर्षों के इतिहास को दर्शाती है। संग्रहालय एक महत्वपूर्ण भाग प्राचीन इतिहास विभाग है। यहाँ सराजन, पेंजिकेन, हुलबुक और अन्य ऐतिहासिक स्थलों से तात्विक वस्तुएं प्रदर्शित की गई है। ये वस्तुएं प्राचीन सभ्यता और ताजिक लोगों की समृद्ध संस्कृति का प्रमाण है। मिट्टी के बर्तन, प्राचीन सिक्के, हथियार और अन्य ऐतिहासिक वस्तुएं ये दर्शाती है कि ताजिक लोग प्राचीन काल से ही एक उन्नत सभ्यता के वाहक रहे हैं। राष्ट्रीय संग्रहालय में राष्ट्रीय कला और संस्कृति के उत्कृष्ट नमूने भी संरक्षित है। राष्ट्रीय पोशाकें, संगीत वाद्य यंत्र, लोक कला और चित्रकला ताजिक تاجی سنسکرتی کے پہچان کو درشاتے ہیں۔ آگنتک یہاں آ کر پرمپراؤں، ریتی رواجوں اور جیون شیلی سے پریچت ہو سکتے ہیں۔ سنگرہالے کا ایک سب سے پرسدھ پردرشن اجینتی پامات سے پرا وشال بدھا پرتیما ہے جو نروان مدرا میں ہے۔ یہ مدھیہ ایشیا میں بدھا کلا کے سب سے بڑے آشویشوں میں سے ایک مانا جاتا ہے اور اس کا اتھیان اتہاسک مہتو یہ درشاتا ہے کہ تاجکستان پراچین سمے میں وبھن سبھیتاؤں اور سنسکرتیوں کا کیندر رہا ہے۔ آج راشٹری سنگرہالے کیوار اتہاسک وستوؤں کے سنرکشن کا استھان نہیں ہے بلکہ یہ سنسکرتک اور ویگیانک کاریہکرموں کا کیندر بھی ہے۔ یہاں پردرشنیاں، سمیلان، ویگیانی بیٹھکیں اور شیکشک کاریہکرم آیوجت کیے جاتے ہیں۔ یہ گتیویدھیاں لوگوں کی سنسکرتک جاگروکتا بڑھانے اور یوواؤں کو اتہاس کے ادھیان کے لیے پریرت کرنے میں مدد کرتی ہے۔ راشٹری سنگرہالے پریاتن کے وکاس میں بھی مہتوپورن بھومیکا نبھاتا ہے۔ ہر ورش ہزاروں ودیشی پریاتک یہاں آ کر تاجکستان کی اتہاسک اور سنسکرتک سے پریچت ہوتی ہے۔ یہ سنگرہالے انتراشٹری استر پر دیش کی سنسکرتی کا پرتنیدھت کرتا ہے اور تاجکستان کے پرتشٹھا کو بڑھانے میں یوگدان دیتا ہے۔ آج کے ویشویکرن کے یوگ میں سنسکرتک وراثت کا سنرکشن اتیانت مہتوپورن ہو گیا ہے۔ سنگرہالے راشٹری اور اتہاسک مولیوں کے سنرکشن میں مہتوپورن بھومیکا نبھاتے ہیں۔ یدی اتہاسک دھروہروں کی رکشا نہیں کی گئی تو ایک راشٹر اپنی اتہاس کا مہتوپورن حصہ کھو سکتا ہے۔ اس لیے سنگرہالیوں کا وکاس اور سنرکشن سرکار اور سماج دونوں کی مہتوپورن ذمہ داری ہے۔ انت میں کہا جا سکتا ہے کہ وش سنگرہالے دیواس ایک مہتوپورن اوسر ہے جو سنگرہالیوں کی بھومیکا کو اتہاس اور سنسکرتی کے سنرکشن میں اجاگر کرتا ہے۔ تاجکستان کا راشٹری سنگرہالے دیش کے سنسکرتک وراثت کو سنرکشت اور پرستوت کرنے میں مہتوپورن بھومیکا نبھاتا ہے۔ سنگرہالے اتیت اور ورتمان کو جوڑنے کا کاریا کرتے ہیں اور سماج میں شکشا، دیش بھکتی اور سنسکرتک جاگروکتا کو بڑھاوا دیتے ہیں۔ اس لیے سنگرہالیوں کا سنرکشن اور وکاس کسی بھی راشٹر کے سنسکرتک بھوشیہ کے لیے اتیانت آوشیک ہے۔ پیارے سننے والوں، یہ تھے ہمارے تپانی تاجکستان کی راشٹری سنگرہالے اور شب در اوسور خونہ کے کاریہکرم کے بارے میں۔ ہمارے دوسرے پرسارن جاری رہا ہے، ہمارے ریڈیو کے ساتھ رہیں۔